हरे भगवान कृष्ण भन्नुहुन्छ दुःख पर्दा नमातिनु सुख हुँदा नमातिनु कर्म गर भक्त हो फलको आशा

0: Maidan, I've been there, that's how I mean in the past few months, Deepa before Officer Mad, Sampurna Mirosya Dry Haruman, Sut Trustedokan, Dilgargo, Hartik Mola Mana Subakamana, Victor of the Hansu. Sakai, most of the things that you would do, Madame Zaltakarasu, is Madame Maidan. Gerasti, Hauser, Cancer, Palasis, Sugar, Miriki, Zangis, Pitta, Taini, Lagar, Samachanka, Pattaharu, Dandapan, Tiger, and Kousali, Despati, Visakta, Tisle, Togena, Sabai, Kaukatira, Vako, Sabai, Ani, Sala, Sambandi, Roko, Sabai, Rakuta, Zangane, Pura, Rakuta, Pet, Tauko, Pura, Yukita, Util, Sabai, Safal, Upatar, Gori, Rai, Kotsu, मौसम का आमने हरू पुरे तरह पुरे मन से बहुत चुप और भन्ने हरू पुरे तरह वारनाता या नगरनाता सिखाने के लिए आए को खंडन हमारे पांच महीना नहीं रहा वो सभी उपचार भाई गए को सुन आइए समय एकदम ही सफल उपचार भाई गए को था अब मेरे खंडन अंधा 90 20 21 41 अंकालबे तारासी सियासी 188 हो एक पटक मलाई सेवा करने मौका दिनस बस धन्यवाद
1: इधर को आते हैं सच्चा चाहिए बचाओ
2: हाँ वो पढ़े नाम है यही पुणे तो ये क्या चिंता होनी मैं पुगर आई आज के
1: बार खा को केला था और यार मैं ये जा कॉर्पोरेट रोकने सकता उसे आने बाले रहा जुत्ता अज भय फुट लगाएर हिँड्नु पर्ने लट त सापले टोकिहाल्छ नि
2: है बन्द सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारीले झाडीमा जाँदा कम फुट लगाउने सुत्नु अघि ओछ्यान टक्ट्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
2: भन्नुभयो नि निश्चितमा घर वरिपरि डुलोहरू पुर्ने र चाल्तोमा या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ राम्रो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं रेडियो गुबाला एफएमद्वारा जनहितमा जारी सन्देश

0: विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई, युद्धका कारण बढेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
1: भारतमा मतदाता सूची विभागमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफमा अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर 3 हुने जी सातका राष्ट्रले आफ्नो मौजदारबाट थप तेल बजारमा ल्याउने तयारी।
0: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल दुई काँस्यमा सीमित, जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सहित सम्मानित, नगद सहित सम्मानित, विश्वका विश्वमा नेपाललाई चिनाउने प्रतिबद्धता।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सुरुमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
1: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत, प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रसंग भएको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जताभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले बसेर ठूलो आर्थिक क्षति बेहोर्नुपर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसुनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण, कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुनर्निर्माण र मर्मत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, काली गण्डकी र काठमाडौँ उपत्यका भित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुनर्निर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत शोध व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखोलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुनर्निर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुनर्निर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुनर्निर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुनर्निर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
3: 25,000 एउटा भूकम्प पछाडिको पुनर्निर्माणको लागि 25,000 त बनियो तर बाढी पछाडिको पछाडिको पुनर्निर्माण गर्दा बाढीले सबै कुरा लगिहाल्छ न त त्यहाँ केही एउटा झ्याल छ न कुनै ढोका छ न कुनै फाट खोजेको छ भनेपछि कम्प्लिट नयाँ भयो भनेपछि कहिले काहीँ हामीले विपक्षलाई पनि एउटै एङ्गलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौँ कि
0: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका 5 वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्य वृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबै अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
1: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल
4: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका उता फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा प्रतिस्थापन गर्ने।
0: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपालले 16 असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति
5: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खम्बलिनु हो।
0: काङ्ग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका 3 स्तम्भका रूपमा अगाडि बढ़ने लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल्नु अहिले फेरि ढिलो होला नि रमिला सुन न म त अब प्याकेटमा राखेर रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
7: ओहो तिमी त घरको खाने भएछौ नि
1: के को सरसल्लाह हो दुईजनाको
6: होइन के छ रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
1: सही भन्यौ शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिलो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिलोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
7: ए हो र राम सर म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र
1: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बाल बालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ इन्टरनेसनल नेपाल र अकुराव सिआइएन
8: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु यहाँ त आक्रामक देखिन्छ रियाल भनी काटिरहेको छ
7: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ पुकाई पनि फरक छ अनि घरकै मान्छेले झम्तेला जस्तो गरेको हुँदा मैले खोर्मै राखिरहेको छु
8: हो र बहिनी लक्षण हिजो त कुकुरलाई रिमिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
7: खरिदारी कुकुरलाई पनि खोप लगाउनु पर्छ र
8: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
7: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसपल्ट बस्न के गर्नुपर्छ
1: दाजु बहिनीको गन्धर्वमा म पनि मिस्छु यो रोग रोगी कुकुर बिरालो वा जङ्गली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
7: ओहो म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छ छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउनु भन्छु
9: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
10: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिस सरकार चाहन्थ्यो 1778 जनाकै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ त्यसै कांग्रेसमा 100 भन्दा बढी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर प्रकाशित छ कांग्रेसले 289 सदस्यीय केन्द्रीय कार्य समिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ अहिले सभापति एक वरिष्ठ उपसभापति एक उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ त्यस्तै स्वास्थ्य विभागको फेक क्रिम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्य वृद्धिपछि सरकारी ठेक्काको लागत र समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ बिटमिन एचडीपीन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोना नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यसै सरकारले विभिन्न तीर देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 वटा उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबै जस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरूले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। सार्टरिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी नुन तेल चामल चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएमसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलित खसी बोका र च्याङ्डा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी बोका र च्याङ्डाको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
0: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खा पत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली भोटेकोशी सुनकोशी कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अप्नाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत

पूर्वी दशैंको सामान कोरालानाकामै रोकियो शीर्षकमा नागरिक दैनिकले खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै दशैं र जाडो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरालानाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरालानाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाडोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनाली नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर देखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सबै तथा भुक्तानी सीमा बढाइयो शीर्षकमा कार्यक्रम दैनिकमा खबर लेखिएको छ। राष्ट्र ब्याङ्कले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि आइटी र ऊर्जा पर्यटन तथा अन्तर्देशीय सीमा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सर्ने तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न अनियमितता हटाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला 2 वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क पुल खानेपानी सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% मा सीमित रहेको देखिएको

0: संस्कृत अन्तर्राष्ट्रिय संसारमा पनि उल्लेख गरेका छन्। र जी सातका राष्ट्रले आफ्नो मोजदारबाट तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मोजदार डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आफ्नो तेल अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत र स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेदेखि विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव गरिरहेको समेत बताउनु भएको छ।
1: नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली प्रणाली एक्सले हिजो जुम्लाका विश्व केसिङमाथि धावक हरिबहादुर रोकालाई सम्मान गरेको छ। प्रणालीले रोकालाई 2,50,000 रुपियाँ सहित सम्मान गरेको हो। प्रणाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले खेल मार्फत प्रणालीलाई त्यसको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको हुँदै रोकालाई सम्मान गर्नु भएको हो। यसरी नेपाली पुरस्कृति टोलीले आगामी 25 असोजमा ओमानमा आइसिसी विश्वकप लिग दुई अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग दुईमा नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यतालाई चाहिँ हुने वा नहुने निर्धारण गर्नेछ। अङ्क तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोडिनेछ। पुछाडमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 34 अङ्कका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेसन्स लिग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले दुई वर्षमा आयोजना हुने नेसन्स लिग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा सम्मको स्वरूप पनि परिवर्तन हुनेछ। नयाँ योजना

0: किसानको समस्याको कुरा भनेपछि बारेपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमिन गुमाएका छन्, उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बताएको छ। भनेपछि बारेपछि त्यहाँका किसानहरूले ठुला समस्याहरू भइरहेका छन्। त्यसको समाधान र खेलहरू गर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघ किसान महासंघका राष्ट्रिय निर्देशक किनार कोइरालासँग कुराकानी गरेका छौँ।
1: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुट्नु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा छ सात आठ महिनाको खाद्य सुरक्षा कम गरिनु हो। अब तपाईँको त्यो डर अवस्था हेर्दै गर्दा त छ महिना जति त्यो फेरि
2: उहाँहरूले
1: त्यो कसरी खेतीयुक्ति बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था, अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको र डाँडोमा फलेको बेला डाँडोमा फलेको चिज बिजहरू बजारमा ल्याउनमा बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा ल्याउनमा सडकै छैन। अब त्यो खालि प्रभावितको मात्रै नभएर वरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्कोबाट हेरौँ, 2,50,000 भन्दा बढी लाइफ स्टक विशेष गरी गाई भैँसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि सयौँवटा हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराएरहे त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरदेखिको जीविकोपार्जन थियो, त्यो पनि फल गर्नुभयो। यो सबै चिजलाई पुनरुत्थानमा ल्याउन

0: लागि चाहिँ अब बिस्तारै उठ्नु पर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा गएको होइन, अब त बिस्तारै उठ्छु अब फेरि काम गर्छु भनेर सामानलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
1: व्यवस्थापन के हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छात्र संगठन भएको नाताले हामीले त्यस्तै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्वादका कार्यक्रम गर्दै गर्दा पुनर्वादको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोलुसन निकालेन। यसको लागि कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र प्रणालीका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज ल्याउनु पर्छ।
0: संघका राष्ट्रिय निर्देशक जिल्ला कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबर पोइन्टमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारण संघद्वारा सञ्चालित पीआईएनको भियामा छ भनेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकप्रकार प्रभावित पार्षद चार सरकारी बताउनु साढे 500 खर्ब आवश्यक र हातोता पुनर्निर्माणको कानून र हेरफेरको प्राधिकरणको प्रस्ताव, नदी किनारका सडकको डिजाइन परिवर्तन गर्न सुझाव, सरकारले सिफारिस गरेको तेह्र राजदूर विरुद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने, चाडपर्वमा के सँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण एकपल्ट थाप्दै

0: अमेरिका में माओवादी निर्वाचन नोवेम्बर को तीन में होने देशका राष्ट्रले आफ्नो मौजाबाट थप तेल बजारमा ल्याउने
1: र जापानले आयोजित विश्व एसियाली खेलकुदमा नेपाल दुईका सेवा समेत जुम्लाका विश्वकृतिमाथि भाव भयो।

सेटहरू गरिएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसले गर्दाखेरि बारी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ कति विपन्नलाई घर बनाउन

0: दिनुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै स्वास्थ्य सल्लाह पनि दिइन्छ। अनि पशु तथा भारी बिमार अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: सात बजेसम्म प्रार्थना हुने व्यवहार सहरसा

Thank you.

0: तथा परिवारिक खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, मात्रा मासु कम खाऊ। खानामा

0: भयो आजको प्रयासको छात्र सुरु गराउन त आज हामी पहिलो सालको रचनाहरूको बारेमा विज्ञको प्रयास हुन्छौँ।
1: हेर्नुहोस्, किराको सुक्खा जमिनमा पानी रसाउने जमिनको फुलले धाँदा फाट्ने र कहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छ नि भनेको हामीले त पहिलो स्तरको लिइरहेको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुह सुक्ने वा अमिलो हुने, रुख र बिजुलीका पुलहरू ठल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भने कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सर सामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सर सामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गरेर खानुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथिको धन, ज्यान नभए के धन के भयो।

नमस्कार, बिहान 7 बजे पुण्य पाली भाषा को हमारे संदेश में यहाँ स्वागत छ पुष्पा। रेडियो नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथीहरूले राजापुर र रेडियो माध्यमबाट जानकी गाउँपालिका माध्यमबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश सुरु गरौं मुख्य शीर्षकबाट। बासै आठ जुलिनामा 1 महिना 5 उद्यमी विकास तालिम सुरु। बर्दियामा 495 महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच बाहिर। नेपालमा सहुलियतको चामल किन्दा 36,000 छुट र वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत। बासरी नगरपालिका 8 जुलाईमा सोमबारदेखि 1 महिना 5 उद्यमी विकास तालिम सुरु भएको छ। आदिवासी जनजाति तथा स्थानीय समुदायमा समर्पित अनुदान संयन्त्र डीजीएम नेपालको सहयोग र राष्ट्रिय दलित नेटवर्क आरडीएन नेपालको सहकार्यमा सृजनशील दलित उद्यमशीलता समूहको आयोजनामा बास उद्यमशीलता विकास तालिम सुरु भएको हो। तालिमको उद्घाटन गर्दै वडा नम्बर 8

अनुसार केही परियोजनाको उद्देश्य अपेक्षा उपलब्धि तथा कार्यान्वयन बारे जानकारी गराउनु भएको थियो। 30 जना सहभागी रहेको तालिमको प्रशिक्षक दुर्गाबहादुर केसीले गरिरहनु भएको छ। कार्यक्रम सृजनशील दलित उद्यमशीलता संघका अध्यक्ष प्रेम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन सचिव कुलबहादुर विकले गर्नुभएको हो। भटियामा कार्यरत 836 जना महिला स्वास्थ्य स्वयंसेविका मध्ये 495 जना स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच बढेर रहेका छन्।

स्वास्थ्य बिमा गरेको थियो। स्वास्थ्य

Yes.

Thank you.

0: স্থানে আবশ্যকতা সংশোধন করার সাথে নারীদের কথা ছেলে অনেকে এসেছে অচেত বিনিয়োজন সময় প্রভাবকারী কারণে সার্বিক যোগ অপেক্ষা আবশ্যক দেখেছেন মুখার চৌধুরী যেটা বিভাগে পাঁচকড়ি প্রক্রিয়া
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले बिक्री केन्द्रबाट चामल खरिद गर्ने उपभोक्तालाई हालसम्म 36,250 रुपियाँ बराबरको छुट पाएका छन्। दुसै तिहार तथा छठ पर्वलाई लक्ष्य गरी गत साउन 28 गतेदेखि सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रबाट हालसम्म 72.50 क्विन्टल चामल बिक्री भएको छ। कम्पनीका सूचना अधिकारी कृष्ण साहेब शिवराज घिमिरेका अनुसार सबै प्रकारका चामलमा प्रति क्विन्टलमा 500 रुपियाँ छुट दिएको छ। बिक्री केन्द्रले 100 क्विन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्ने लक्ष्य राखेकोमा अब 27.50 क्विन्टल चामल बिक्री गर्न बाँकी रहेको छ। दाङको राप्ती गाउँपालिकामा भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्हाले संचार नीति बनाउने विषयमा आफूले पहल गर्ने बताएका छन्। पालिकामा संचार नीति आवश्यक छ तर आफूले मात्र चाहेर नहुने हुँदा पालिकामा पनि सो प्रस्ताव लगेर आगामी हिउँदे अधिवेशनमा पास गर्ने गरी काम थाल्ने बताएका छन्। राप्ती प्रेस मञ्चले सोमबार राप्ती कार्यालयमा राप्ती गाउँपालिका टिम मसुरियामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मल्हाले यो कुरा बताएका हुन्। मञ्चका पदाधिकारी तथा सदस्यहरूले उठाएको सवालको जवाब दिँदै प्रमुख प्रशासकीय अधिकृत मल्हाले राप्तीको विकास तथा सुशासनका लागि पत्रकार समूहसँग सहकार्य गरेर आफ्नो जिम्मेवारी अनुसार नागरिकलाई सेवा दिने बताएका छन्। यस्तै इलाका प्रहरी कार्यालय सिसिनियाका नयाँ कार्यालय प्रमुखको रूपमा आएका राप्ती प्रमुखका रूपमा आएका प्रहरी वरिष्ठ नयाँ निरीक्षक जित बहादुर चौधरीले राप्तीको शान्ति सुरक्षामा कुनै कमी आउन नदिने गरी काम गर्ने बताएका छन्। यो खबर दाङबाट ओम प्रकाश गुप्ताले पठाएका हुन्। र सरकारले वैकल्पिक विकास वित्तीय परिचालन नियमावली 2083 स्वीकृत गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सुश्री पोखरेलले यस्तो कुरा बताएका हुन्। उहाँका अनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्तन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने गरी करिब 1 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृत गर्ने निर्णय गरेको छ। उहाँका अनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावलीहरू 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश बाबुराम रेगुलको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक प्रयत्न गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सहसचिव पद्म कुमारी मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूह मार्फतको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा प्रतिस्थापना गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए। बिहान 7 बजेको नेपाली भाषाको हाल खबरको अन्त्यमा आइपुगेका छौँ। हाल खबर सक्नु अघि मुख्य सन्देश फेरि एकपटक। बाँसगरी आज जोरिनामा 1 महिना 5 उद्यमशील तालिम शुरू। बर्दियामा 495 महिला स्वास्थ्य स्वयं सेवा स्वास्थ्य बिमा बाहिर। नेपालगञ्जमा सहुलियतको चामल खरिदमा 36,000 छुट र वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत। अहिले 7 बजे नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथी गुरुजनलाई धन्यवाद दिँदै म पुष्पा पनि बिदा हुन्छु। नमस्कार।

gracias a Dios, ¿no? Y sé que de eso te reconozco.

Thank you.

0: वर्षाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले पुग्न सक्छ, उज्यालो पालेर जुत्ता अझ भुवा फुट लगाएर हिँड्नुपर्ने, सर्पले सर्पले पुगिहाल्छ नि
1: है। भन्नु सम्झे सर्पको टुकाइबाट बस्छ त खेतबारीले धानीमा गएर कम्पुट लगाउने सुत्नु अघि ओछ्यान थप पाउने झुडाहरू मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टुक्राइबाट जोखिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दबाई छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
1: नि। मिसले त घर वरिपरि डुलहरू फुट्ने र तातो नदी नाला

Guarda, è disperso ma continuare a dire, ma poi

0: शुभकामना व्यक्त गर्दछु।
1: नमस्कार, म भगवान् भयवान् अभिनेता।

Maximum

0: आज हामी पहिलो जानु कुरो लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी रसाउने, जमिन भोक्को फुल्ने, धाना फाट्ने वा कहिले फाटेको छ भने राजा पराकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको? हामीले त अब पहिलो ईश्वरको लीला पो सम्झेको त सचेतन पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: होइन, मैले सङ्केत थाहा पाए के गर्नु? बसेर त छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै लिइहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान गर्छ, ज्यान नभए के हुन्छ?

Chinese,

ሰዓት ከአስር ዘንድ ሚቲንግ ይቸግሪካል። ይህ ኮንሰርት ሶስት የተካተለ ሰንኪያ ቦታ ላይ

Thank you.

Thank you.

ਸਾਥੀਆਂ।

0: राजिस्ट्रेटको भेटमा आयो।
1: छुट्टी समय लागेसँगै तपाईँ कहीँ चिर परिचित श्रेष्ठ एडभोकेटमा विभिन्न किसिमका नेपालीका दिल बिजनहरू आइसकेको छ।
0: टुरिजम मासु खेती लोकल टोरी उन्नत चाटमा मोरङ दुई केराउ लोकल केराउ सिक्किम अर्जुन केराउ चना राजमा दक्षिण घाँस गहुँ च्याउको बिउ आलुको बिउ रसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका पत्ता कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोभेट बासवाणी किसान सुखदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
1: साथै विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण भारतबाट इष्ट मित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।